0: तारिक हलाल ऑनलाइन ऑर्डर कीजिए ऑन tarikhalal.com और घर बैठे ताजा मीट हासिल कीजिए.
1: दिस इज लाइक अ रेडियो.
2: بسم الله الرحمن الرحيم.
3: In the name of Allah, the entirely merciful, the especially merciful.
2: والصافات صفا.
3: By those angels lined up in rows.
2: فالزاجرات زجرا.
3: And those who drive the clouds.
2: فالتاليات ذكرا.
3: And those who recite the message.
2: إن إلهكم لواحد.
3: Indeed, your God is one.
2: رب السماوات والأرض وما بينهما ورب المشارق.
3: Lord of the heavens and the earth, and that between them, and Lord of the sun rises.